करदे करी सारे गच्चे आखो सतना। उस रसना तो मैं सदके जावा जिसने साई का नाम जपया है, वो मुखड़ा भी धन है जिदे विचों निकलिया है सतना। निके दे बच्चे दे मन विच फुरना जिस वेले सारी संगत ने हजूर दे के मथा टेकिया बैठ गई, तो एक छोटा जिहा बच्चा संगत विचो लंघदा लंघदा लंघदा हजूर दे कोल पहुंचिया, ते इसने अपना सिर गुरु दे चरणा ते रख दशमेश पिता मेरे कलगियां वाले पातशाह चिट्टियां बाजां वाले चोजी पातशाह सारिया ने साझे सतगुरु जी ने नेत्र खोले तकिया निका जिया बच्चा है ते चरणा ते सीस रख के किसे प्यार मत्था टेक रहे। हजूर ने बड़े प्यार नाल काका ओ सरदार सिर चुक भाई उते कर मत्था, पर अज मत्था चुकने वास्ते कितनी करदा इसका, पर हुकुम पाके सिर चुके आ निके निके हाथ जोड़ ले प्यार नाल पिया करदा है दर्शन जिवें चकोर चंद्रमा नू एक वेख के खुश होंदे। हजूर कहन लगे काका कितों आया है? महाराज तुहाडी बख्श द्वारा मैं पिशावर तू आया हां। वाह वाह तन बस लंघिया तू तन है, किथे पिशावर ते किथे आनंदपुर साहब किवें मंगला चाह के तू पहुंचे है, तेरे प्यार तू प्रवान जा। हजूर बड़े प्रसन्न हुए, पिशावर की संगत जिहड़ी आई है उहदे नाल आए हां गरीब। अच्छा फिर तेरा नाम की है? तो इसलिए तोतली जबान नाल किया, महाराज मैनू लोकी योगा कहिंदे आखो श्री वाहिगुरु। तो कलगीधर फतेह पातशाह जी ने इहदे वल तकिया, योगा हां फतेह पातशाह फिर भाई किवे जोग है तू? हजूर ने प्यार नाल पुछिया अपने जोगा माता पिता जोगा रिश्तेदारा जोगा आंडियां गुआंडियां जोगा कुटुंब कबीले जोगा देश परिवार जोगा तू किवे जोगा है? तो प्यारी था संगत गुरु के सिख दा मन नीवा ते मत की मत पद का राखा आप श्रीवार। निके जे जोगे ने किया दाता जी मैं तो तेरे जोगा तेरे जोगा। जिस वेले इसने ए वचन कीता तो मेरे कलगिया वाले सते पातशाह ने ए भी बहु फड़ लिया सुखरी भाई। तन गुरु का सिख है जे भी बहु कलगिया वाला फड़ लो छेगा नहीं, बहें जिन्हों की पकड़िए सिर दीजे बहें। तू किसे जोगा दाता जी? मैं तेरे जोगा। हजूर कह लगे जे तू मेरे जोगा तो मैं भी तेरे जोगा। खोसरी भाई गल तो इतनी है पर असी गुरु जोगे नहीं बनते, कमां कारा जोगे बनते हाँ, दुनिया में चवेलिया जोगे बनते हां, रिश्तेदार जोगे पुत्र धिया जोगे बनते हां। भाई भागा वाला ओ गुरमुख है जो गुरु जोगा बन गया। अजकल तो साड़ी अवस्था है सब कुछ अपना एक राम पर आया, गुरु दरबार च मत्था टेकिए चाहे ना टेकिए पर दफ्तर पहला जाना है, क्योंकि मेरे साहब निराश ना हो जाए पहला चले जाते हैं। भाई गुरदास जी ने लिखे है ना कि सतगुरु साहेब छड़ के, भाई साहब भाई गुरदास जी सतगुरु साहेब छड़ के फिर मनमुख होए बंदे का बंदा, बंदे का बंदा तो बनना है पर अमृत वेले आके गुरु दरबार हाजरी नहीं भरता, फिर हुक्म ही बंदा होए।
نت اٹھ جائے سلام کرتا گرو کی متھا نہیں ٹیکتا افسر کی عداوت کرتا پھر پوری ڈیوٹی دینا جی گردوارے پانچ منٹ زیادہ ہو جان بس چلو جی چلیے ہوں سکی بہنا اول تو آنا ہی لیٹ ہے یہ کیرتن 7 بجے شروع ہونا ہے تو آنا ہی 8 بجے سینما جانا ہوئے تو 7 بجے شروع ہوتا ہے پہلے ہی آ کے 6:30 بجے باری کرو جانے پیار کہتا ہوا جی پہلے ہی آ کے نہ جڑیا گرو کا سکھ اس اچھا کہ میرا دھن گرو نانک میرے سے امی ادش کرے ربی بانی کا امرت میرے کنا چ پوے میری مانو یاترا سبھی ہوٹے سینما تو پج پج کے ویچتے بابا جی بچن کرتے سن بھائی اے سچا سین اتے پیڑیاں مورت اتنے گرو نانک کے درش اتے گندے گیت کن پہ اتنے گرو نانک کی بانی اتے پیسے جایا جاتے ہیں اتنے دان دان پور کیتا بھائی سفلا ہوتا ہے جے کو پاوے تلکا من اتے سما جایا اتنے جتنا سما پہ جاؤ گے کبیر جی کہ ایک گھڑی آدھی گھڑی آدھی سن آدھ پتر سیتی گوشتے جو کی نا او لاب ارے لاب کون پراپت کرے اور کری پڑھیے